हमके डगमग डगमग नैया डोले रिम जिम बादल बरसे रामा हो गुन गुन गुन गुन भौरे झूमे झर झर झर झर झरने झूमे छम छम पायल बाजे रामा हो हे गैया नाचे बा